0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: देवताहरूको रोजाई।
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

0: बाबु पानीको बिल तिरिदे
1: ल तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
1: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: श्रोताहरूको रोजाई
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

0: श्रोताहरूको रोजाई
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

0: यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।
1: Listening, Global Online Radio, a real sound of life.

0: देवताहरूको रोजाई।
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

हाम्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानुपर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
1: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
4: संगीत मनोरञ्जन र नयाँ अनुभूतिका साथ
5: दुनिया भरिका श्रोताहरूको रोजाई
4: अब हरेक समय हरेक ठाउँमा
5: तपाईँको आफ्नै डिजिटल साथी।

0: श्रोताहरूको रोजाई
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथ।

0: हाम्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: You are listening Global Online Radio, a real sound of life.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे है आज
1: ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
1: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: श्रोताहरूको रोजाई।
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

0: ताहरुको रोजाइ।
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

नेपाली जीवन शैलीसँग जोडिएको हाम्रो पात्र एप, हरेक नेपालीको डिजिटल साथी हाम्रो पात्र एप। पात्रो तिथि, चाडपर्व, राशिफल, समाचार र धेरै उपयोगी सेवाहरू अब एउटै एपमा। देशमै हुनुहोस् वा विदेशमा, आफ्नो संस्कार र समयसँग सधैँ जोडिरहनुहोस्। आजै डाउनलोड गर्नुहोस् हाम्रो पात्रो एप। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

0: पात्रो एप तपाईका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: You are listening Global Online Radio, a real sound of life.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
3: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
4: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
1: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: श्रोताहरूको रोजाइ
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथ।

0: श्रोताहरूको रोजाई
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

0: देवताहरूको रोजाई।
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

0: हाम्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: Global Online Radio, a real sound of life.

नेपाली जीवन शैलीसँग जोडिएको हाम्रो पात्र एप, हरेक नेपालीको डिजिटल साथी हाम्रो पात्र एप। पात्रो तिथि, चाडपर्व, राशिफल, समाचार र धेरै उपयोगी सेवाहरू अब एउटै एपमा। देशमै हुनुहोस् वा विदेशमा, आफ्नो संस्कार र समयसँग सधैँ जोडिरहनुहोस्। आजै डाउनलोड गर्नुहोस् हाम्रो पात्रो एप। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

ओइ देखाउने हो हामीले, देखाउने हो हामीले, ओइ देखाउने हो हामीले यस्तो बिहेकार।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानुपर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: श्रोताहरूको रोजाइ
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
1: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: श्रोताहरूको रोजाई
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

0: हप्ताहरूको रोजाइ
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

नेपाली जीवन शैलीसँग जोडिएको हाम्रो पात्रो एप, हरेक नेपालीको डिजिटल साथी हाम्रो पात्रो एप। पात्रो तिथि, चाडपर्व, राशिफल, समाचार र धेरै उपयोगी सेवाहरू अब एउटै एपमा। देशमै हुनुहोस् वा विदेशमा, आफ्नो संस्कार र समयसँग सधैँ जोडिरहनुहोस्। आजै डाउनलोड गर्नुहोस् हाम्रो पात्रो एप। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: श्रोताहरूको रोजाई
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटो कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
1: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: श्रोताहरूको रोजाई
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

अहिले सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, अ रियल साउन्ड अफ लाइफ।

0: मित्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: You are listening Global Online Radio, a real sound of life.

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

0: ताहरुको रोजाई।
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

नेपाली जीवन शैलीसँग जोडिएको हाम्रो पात्रो एप, हरेक नेपालीको डिजिटल साथी हाम्रो पात्रो एप। पात्रो तिथि, चाडपर्व, राशिफल, समाचार र धेरै उपयोगी सेवाहरू अब एउटै एपमा। देशमै हुनुहोस् वा विदेशमा, आफ्नो संस्कार र समयसँग सधैँ जोडिरहनुहोस्। आजै डाउनलोड गर्नुहोस् हाम्रो पात्रो एप। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त

0: सधैँ हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै।
0: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

नमस्कार अनि हार्दिक स्वागत छ तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ ग्लोबल रेडियो र अहिले चाहिँ हामी ठ्याक्क आज चाहिँ तपाईँहरूलाई दामी दामी गीतहरू सुनिरहेका छौँ। दामी दामी भन्नुको मतलब कस्तो खालको दामी भन्ने सोच्नु होला होइन, कस्तो किसिमको गीत सुनाइरहेको होला भन्ने सोच्नु होला। ग्लोबल रेडियोमा तपाईँले अहिले मजाको गीत एकदम मासअप गीतहरू एकदमै मजा आउने एकदम डान्सिङ गीतहरू सुन्दै हुनुहुन्छ, सुन्दै गर्नुहोला हामीलाई र हामी यसपछि तपाईँहरूलाई नेपाली सङ्ग्स नेपाली पप गीतहरू सुनाउँछौँ, सुन्दै गर्नुहोला हामीलाई ग्लोबल रेडियो। र कस्तो लागिरहेछ तपाईँलाई हाम्रो रेडियो कार्यक्रमहरू गीत सङ्गीतहरू बजिरहेका हुन्छन्, कस्तो किसिमको गीत सुन्न चाहनुहुन्छ तपाईँ है, कस्तो खालको गीत सुनाइदिए हुन्थ्यो जस्तो लागिरहेको छ तपाईँलाई, अब ग्लोबल रेडियोमा यस्तो गीत बज्दै हुन्थ्यो यस्तो खालको गीत बज्दै हुन्थ्यो यस्तो किसिमको गीत बज्दै हुन्थ्यो जस्तो लागेको छ भने तपाईँले हामीलाई भन्नुहुन्छ भन्न सक्नुहुन्छ होइन, हामी तपाईँलाई एकदम मजा आउने खालको गीतहरू सुनाउँछौँ। तपाईँले मसा अलिक कस्तो मसा भन्ने सोच्नुभयो होला फेरि होइन, हिन्दी क्याटेगोरीका गीतहरू विभिन्न हुन्छन्, हिन्दी पप गीतहरू अनि त्यसपछि हिन्दी रिमिक्स गीतहरू हिन्दी मुभीका ठिक छ। यति बेला हाम्रो साथी हुन्छ कन्ट्रोल रुममा, यति बेला मलाई साथ दिइरहनु भएको छ हाम्रो साथी राजजीले र तपाईँको साथमा म बोल्दैछु। मैले भन्दै थिएँ यहाँ साथीले हँसाउनु भयो क्या, यो आजको माहौल कस्तो छ भने यहाँ चाहिँ अलिकति अब तिज पनि सक्यो, लगभग आजदेखि तिज सक्यो होइन, अब तिज सकिए पश्चात अब दामी दामी गीत दामी कार्यक्रमहरू पनि ल्याउँदैछौँ हामी, सल्लाह दिँदै हुनुहुन्थ्यो यसो यसो गरौँ यसो यसो कार्यक्रम ल्याउँ भनेर भन्दै हुनुहुन्थ्यो क्या मलाई, त्यही त्यही कुरा म यहाँ हाँस्दै थिएँ, मजा आइरहेको थियो यो कुरा तपाईँहरू समक्ष गर्न पाउँदाखेरि होइन। हिन्दी गीतमा तपाईँलाई चाहिँ हुन्छ नि अब त्यो एकदम मजा आउने खालको हिन्दी रिमिक्स सुन्दाखेरि कस्तो कस्तो गीत बज्यो पनि हुन्छ नि, हिन्दी रिमिक्स गीतहरू पनि एकदमै त्यो सुन्दाखेरि नै यस्तो आउने हुन्छ नि हामीलाई, जस्तो कि एकदम नचाउँ नचाउँ जस्तो लाग्ने, त्यस्तो आफूलाई त्यस्तो बनाउँछ नि त गीतले होइन। यी ठ्याक्क गीत बज्ने बित्तिकै म अब सुरु गरिहालेँ, ल कार्यक्रम पनि सुरु गरेँ पार्टी पनि सुरु गरेँ भन्ने टाइपको गीत बज्ने बित्तिकै तपाईँलाई जोस आउँछ नि त नाच्ने डान्सिङ गर्ने होइन। अब त्यस्तै गीतहरू बज्छन् नेपाली पप गीतहरू, हिन्दी पप हिन्दी रिमिक्स म्यासअप गीतहरू भयो होइन, पुराना पुराना गीतहरू जस्तो हामीले तपाईँलाई पुराना 90s गीतहरू पनि सुनाउँछौँ, अब 80s गीतहरू पनि तपाईँले सुन्न सक्नुहुन्छ, कस्तो मजा आउँछ नि सुन्दाखेरि है। ग्लोबल रेडियोमा अब धेरै बोल्दिनँ म, यति बेला गीत नै सुनाउँछु, नेपाली गीतहरू तपाईँलाई म सुनाउँछु, सुन्दै गर्नुहोला, फेरि आउँछौँ बिच बिचमा बोल्दै है त।

यति बेला तपाईँ ग्लोबल अनलाइन रेडियो सुन्दै हुनुहुन्छ र हाम्रो स्टुडियोको घडीमा अहिले यति बेला हामी तपाईँलाई फेरि पनि अर्को गीत सुनाउन चाहन्छौँ। यो टाइममा अर्को गीत रहेको छ साथी, कुन चाहिँ गीत सुनाउने आज हाम्रो साथीलाई? ओके, यति बेला चाहिँ ठिक छ, हाम्रो प्राविधिक साथी राज्यको रोजाइमा रहेको गीत चाहिँ सुनाउँछौँ हामी। अब उहाँलाई चाहिँ कस्तो किसिमको गीत मन परेको छ त्यो गीत चाहिँ हामी तपाईँलाई सुनाउँछौँ। सुनौ न कस्तो रहेछ, उहाँले रोज्नु भएको गीत हामी सुनौँ, राज्यले रोज्नु भएको गीत ग्लोबल रेडियोमा तपाईँको लागि।

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

हजुर, यो रमाइलो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्छौँ। तपाईँ ग्लोबल अनलाइन रेडियो सुन्दै हुनुहुन्छ हामीलाई, र एकदमै मजाको गीतहरू हामी तपाईँलाई सुनिरहेका छौँ। नेपाली गीतहरू सुन्दै हुनुहुन्छ। हामी यो नेपाली गीतको करिब 1:50 यो गीतहरू बजिरहन्छ, र त्यसपछि हामी फेरि लाग्दैछौँ हिन्दी गीततर्फ। र यति बेला म अर्को गीत तपाईँलाई सुनाउन चाहन्छु, यो पण्डित बाजीको लौरी

बाट यो गीत रहेको छ, हाम्रो साथी राज्य गोरोस एमा रहेको यो गीत चोली टुना बोलको गीत म तपाईँलाई सुनाउन चाहन्छु। तपाईँ कता कताबाट सुन्दै हुनुहुन्छ? म त काठमाडौँमा छु, हामी काठमाडौँमा छौँ। हेर्नुहोस्, हाम्रो रेडियो स्टेसन भनेको सगरपथमा हो। तपाईँ त अब आफ्नो ठाउँमा, घरमा होइन, तपाईँ त अहिले अफिसमा हुनुहुन्छ होला सायद। अहिले अफिसको टाइम 1 बजेर यो 18 मिनट गएको समयमा तपाईँको अहिले ब्रेक टाइम पनि हुनसक्छ। ब्रेक टाइममा ठ्याक्क रेडियो खोल्दाखेरि चाहिँ कसरी खोल्ने, रेडियो खोल्दाखेरि भन्दा पनि कसरी खोल्ने रेडियो खोल्नु पऱ्यो भन्दा ठ्याक्क पहिला जानुहोस् हाम्रो पात्रोमा, त्यसपछि रातो पार्टीबाट नि तपाईँले सुन्न सक्नुहुन्छ, हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ, होइन, हाम्रो डिजिटल प्लेटफर्महरूबाट सुन्न सक्नुहुन्छ। मलाई धेरैजना साथीहरूले सुनिरहनु भएको छ होला, मलाई विश्वास छ, मलाई कति माया गर्नुहुन्छ सबै श्रोता साथीहरूले, मलाई त्यो पनि थाहा छ, होइन। र तपाईँले मेन कुरा चाहिँ भन्नुपर्ने हुन्छ है, तपाईँले कस्तो किसिमको गीत सुन्न चाहनुहुन्छ तपाईँ, त्यो मलाई भन्नुहोस्, म त्यही अनुसार यहाँ साथीहरूलाई त्यही अनुसार कुरा गर्छु, अनि त्यही अनुसार हाम्रो साथीहरूले तपाईँलाई गीत सुनाउनुहुनेछ है। अब ठिक छ, हामी गीत सुन्छौँ, त्यसपछि हामी आउँछौँ, सुन्दै गर्नुहोला ग्लोबल रेडियो। ओके,

हजुर, सोली टुना छोटो भयो दिन दिन, यो एकदमै अलि मजाको गीत बनाऊँ न, अलिकति फरक खालको गीत तपाईँलाई सुन्नुभयो, अलिकति त्यो गीत सुन्दाखेरि अलि नाचौँ जस्तो पनि गीत छ त्यो, होइन? पण्डित बाजेको लौरो चलचित्रबाट यो गीत मैले राखेको थिएँ, चोली टुना छोटो भयो दिन दिन। यो गीत सुनिसके पछाडि तपाईँलाई फेरि पनि स्वागत गर्छौँ। यति बेला हाम्रो स्टुडियोको घडीमा 1:28 गइसकेको छ र यति बेला फेरि पनि अब धेरै नबोलिकन फेरि अर्को गीत सुनाउँछौँ। साथीहरूले जतिसक्दो छोटो मिठो मजाको बोल्ने अनि त्यसपछि गीत सुनाउने हाम्रो श्रोता साथीहरूलाई भनेर भन्नुभएको छ, होइन? म गीत सुनाउँछु। यो गीत रहेको छ सारिका घिमिरे, सारिका घिमिरेज्यूको यो गीत मेरो मायाले बोलको गीत रहेको छ। यो गीत म तपाईँलाई सुनाउँछु अनि फेरि पनि दुःख सुखका कुराकानी गर्न आउने नै छु, अलि धेरै कुराकानी गर्न नै मन लागेको छ मलाई, है? ल ठिक छ, एकछिनमा भेटौँला नि त। कसो हो साथीहरू? सुनौ यो गीत।

0: यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।
1: हेर न, मेरो त दिन दशा बिग्रेर बर्बाद नै भयो। जे गर्दा पनि भाग्यले साथी दिँदैन।
2: हो र, बरु एकपटक हाम्रो ज्योतिष गुरु मेघनाथ रेग्मीज्यूलाई भेट्ने कि। उहाँले राम्रो किसिमबाट ग्रह दशा अध्ययन तथा अनुसन्धान गरी देश तथा विदेशमा रहने भक्तहरूलाई सजिलो र सरल वैदिक उपाय बताउँदै तथा गरिदिँदै आउनु भएको छ नि।
3: ज्योतिष गुरु मेघनाथ रेग्मी,
4: भाग्य कुण्डली, ज्योतिष सेवा केन्द्र, गोङ्गबु स्थान जाने बाटो।
3: सम्पर्क नम्बर 98512-14462, 98512-14462।
2: मैले त भेटेरै लाभ उठाए, हजुरलाई पनि भेटेरै लाभ उठाउने सल्लाह दिन्छु।

हजुर, मेरो मायाले छुन्छ छुँदैन, मलाई चाहिँ तिमीलाई हुन्छ हुँदैन। सारिका घिमिरेले यस्तै यस्तै भन्दै हुनुहुन्थ्यो गीतमा, कस्तो मजाको गीत छ है। उहाँको गीत त यस पछाडि पनि आएको हो कि जस्तो लाग्छ मलाई, होइन साथी राजी? हजुर हजुर, ओहो हो, उहाँको गीत चाहिँ सारिका घिमिरेज्यूले गाउनुभएको गीत छ नि, एकदमै चर्चामा आउन सफल गीत थियो। गुण भुल्यौ, यस्तै यस्तै गीत थियो होइन, गुण भुल्यौ पनि आयो, पार्ट वान पनि आयो, पार्ट टू पनि आयो, दुईवटा गीत नै एकदमै युट्युबमा पनि त्यति नै हेरियो, गीत पनि त्यति नै सुनियो, अनि युट्युबमा पनि त्यति नै भ्युज आएको छ। गीत पनि एकदम राम्रो बनेको छ, सारिका घिमिरेज्यूको गीत एकदम मजाको गीत छ है। त्यतिखेर हामीले भनौँ न केही समय अगाडि चाहिँ गुण भुल्यौ भन्ने अगाडि धेरै अगाडि आएको, एक वर्ष करिब डेढ वर्ष भयो कि है, त्यस पछाडि गुण भुल्यौ टू आयो, गुण भुल्यौ टू। ठिक छ, यति बेला तपाईँ ग्लोबल अनलाइन रेडियोबाट हामीलाई सुन्दै हुनुहुन्छ, यति बेला हाम्रो स्टुडियोको घडीमा 1:35 गइसकेको छ। अब हामी अर्को गीत सुन्छौँ, फेरि पनि यो गीत चाहिँ लाग्दैछौँ अर्को गीततर्फ। ठिक छ, गीत चाहिँ कुन चाहिँ गीत बज्छ साथीले भन्नुहुन्छ मलाई, मलाई कहाँबाट मेरो आवाज सुन्दै हुनुहुन्छ, हामीलाई कहाँबाट सुन्दै हुनुहुन्छ, लाइक कमेन्ट्स गर्दै गर्नुहोला होइन, म त्यो कमेन्ट पनि आयो भने चाहिँ म पढ्छु। अब आएन भन्नु मतलब तपाईँले सुन्नु भएको छैन, त्यही भएर तपाईँले कमेन्ट गर्नुभएको छैन भन्न खोजेको होइन मैले, होइन तपाईँले सुनेर पनि कति साथीहरूलाई अलिकति अप्ठ्यारो लाग्छ नि त कमेन्ट गर्न, रमाइलो कि है। ठिक छ, यो गीत सुनौ, एउटा कुनै पनि गीत हाम्रो साथीको रोजाइमा, यो गीतपछि हामी फेरि आउँछौँ, सुन्दै गर्नुहोला ग्लोबल रेडियो, ओके।

0: नमस्कार, म लोक तथा दोहोरी गायक विनय खत्री।
1: गालैमा कोठी छुम्की एकचोटि, गालैमा कोठी छुम्की एकचोटि, बरिदै रसिलो गालै।
0: तपाईँहरू यति बेला सुन्दै हेर्नुहुन्छ ग्लोबल रेडियो संसारभरिबाट, र नारीहरूको महान चाड हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनीहरूलाई त्यसको शुभकामना सहित यो वर्ष पनि मेरो नयाँ तीजको सिडी बजारमा आइसकेको छ, मादारु तालैमा छ। यो गीतमा म स्वयं विनय खत्री र माया केसीको स्वरमा सजिएको गीत छ भने, यसमा लय हमनाथ कुँवरले गर्नुभएको छ भने, शब्द सिर्जना गणेश अधिकारीले गर्नुभएको छ। यसमा मोडलिङ स्वयं मेरो छोरी वन्दना खत्री र गोविन्द पहाडीले गर्नु भएको छ। भर्खरै मात्रामा बजारमा आएको छ। सम्पूर्ण श्रोताहरूले यो मादारु तालैमा छ गीतलाई मन पराइदिनु होला सबैजनाले। यति बेला म युएबाट यो भोइस म यहाँहरू समक्ष छोड्दैछु। युएलाई कर्मथोलो बनाएर म यति बेला युएको दुबईमा बसिरहेको छु, र प्रवासमा रहेर पनि नेपाली गीत सङ्गीत क्षेत्रलाई अगाडि बढाउँदै आजसम्म आइरहेको छु, र यहाँहरूको साथ सपोर्ट मलाई अवश्य पनि मिलिरहेको छ। सम्पूर्ण मेरा प्रिय श्रोताहरूलाई यो गीत माया गरिदिनु होला, सुनिदिनु होला भन्न चाहन्छु। हस् त, नमस्कार।
2: हेर न, मेरो त दिन दशा बिग्रिएर बर्बाद नै भयो। जे गर्दा पनि भाग्यले साथी दिँदैन।
3: हो र, बरु एकपटक हाम्रो ज्योतिष गुरु मेघनाथ रेग्मीज्यूलाई भेट्ने कि। उहाँले राम्रो किसिमबाट ग्रह दशा अध्ययन तथा अनुसन्धान गरी देश तथा विदेशमा रहने भक्तहरूलाई सजिलो र सरल वैदिक उपाय बताउँदै तथा गरिदिँदै आउनु भएको छ नि।
4: ज्योतिष गुरु मेघनाथ रेग्मी,
5: भाग्य कुण्डली, ज्योतिष सेवा केन्द्र, गोङ्गबु गढस्थान जाने बाटो।
4: सम्पर्क नम्बर 9851424, 9851424।
3: मैले त भेटेरै लाभ उठाएँ, हजुरलाई पनि भेटेरै लाभ उठाउने सल्लाह दिन्छु।
6: बाबु, पानीको बिल तिरिदे ल।
7: ल तिरिदे।
8: बाबु, बत्तीको बिल तिर्दे आज।
7: ल ल तिरिदे।
6: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
7: ल त्यो पनि तिर्दे।
6: तर सबै कुरा यति छिटै कसरी तिरिस?
7: किनकि मसँग हाम्रो पात्र छ।
8: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
7: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: श्रोताहरूको रोजाई।
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।
2: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

हजुर, तृष्णा गुरुङ ज्यूले गाउनुभएको यो गीत एकदमै राम्रो गीत थियो। गुराँसै फुल्यो भनाइमा यस्तो गीत तपाईँलाई मैले सुनाएँ, राम्रो गीत छ। उहाँ त द भोइस अफ नेपाल सिजन 3 पनि हुनुहुन्थ्यो र त्यहाँदेखि झन् गीत त मान्छेले कति सुन्नुभयो होला, कति फ्यान हुनुभयो होला उहाँको, होइन? जजमा पनि त्यति नै राम्रो हुनुहुन्छ, राम्रो हुनुहुन्थ्यो त्यतिखेर पनि, होइन? र अहिले पनि गीतहरू आउँदैछ उहाँको, नयाँ नयाँ गीतहरू आउनेवाला छ र उहाँ विभिन्न पर्फर्मेन्स लाइभ कार्यक्रमहरू गर्दै हुनुहुन्छ। हामीले उहाँलाई सुनेर साथ दिउँ, सपोर्ट गरौँ।

होइन कृष्ण गुरुङ ज्यूको यो गीतपछि अब हामी कार्यक्रमको अन्तिममा छौँ। अन्तिममा अब तपाईँलाई के भन्नु खै, अब राम्रोसँग बस्नुहोला, अब आफ्नो ख्याल गर्नुहोला, म त्यही भन्छु लास्टमा होइन, सुरुमा पनि त्यही भन्थेँ, लास्टमा पनि त्यही भन्छु, बिचमा पनि त्यही भन्छु होइन, अनि त्यसपछि फेरि पछि हामी कुनै कार्यक्रममा फेरि बोल्दै गरौँला, आउँदै गरौँला, भेट्दै गरौँला, र केही सल्लाह सुझाव छ भने चाहिँ सल्लाह सुझाव दिन नभुल्नुहोला हामीलाई, हाम्रो त्यो हाम्रो ट्याक्क कमेन्ट्स बक्समा कमेन्ट्स गर्न सक्नुहुन्छ हामीलाई, हाम्रो पात्रोबाट, नेपाली पात्रोबाट, त्यसै गरी रातो पार्टीबाट पनि सुन्न सक्नुहुन्छ, डिजिटल पात्रोबाट पनि हामी रहेका छौँ, सुन्दै गर्नुहोला। यतिन्जेल हामीलाई सुनिदिनु भयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु सम्पूर्ण श्रोताहरूमा, हार्दिक नमन। अनि त्यस पछाडि म एकदमै धेरै सम्झिरहेको छु हजुरहरूलाई, हजुरको सल्लाह सुझाव सबै हामीलाई चाहिएको छ, सल्लाह दिनुहोला कि कसरी कसरी कहाँबाट होइन, त्यो हुन्छ नि त हरेक कुरा पाटो हुन्छ नि त, कसरी अघि बढ्ने सबै कुरा हामीलाई सल्लाह दिनुहोला, म त्यही भन्छु। र यतिन्जेल हामीलाई कता कताबाट सुन्दै हुनुहुन्छ, बालाजु, कलङ्की, कता कता होइन, जो काठमाडौँभरि जहाँबाट सुन्नु भएको छ, या गोकर्णबाट सुनिरहनु भएको छ, या कतै ललितपुरबाट सुनिरहनु भएको छ, या यता हाम्रो यो साइड भनौँ न, यो चन्द्रेश्वरी चन्देश्वरी मन्दिरको साइड भनौँ न, टोखातिरबाट सुन्दै हुनुहुन्छ भने सबैलाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रमबाट बिदा माग्छु। अब एउटा कुनै पनि गीत, रमाइलो गीत हाम्रो साथीले बजाउनुहुन्छ, सुन्नुहोला, इन्जोय गर्नुहोला। हस्त नमस्कार, शुभ दिन।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

0: चंद्र नया अनुभूति का साथ।
1: दुनिया भरी का श्रोताहरू को रोजाई
0: अब हर एक समय हर एक ठाउँमा
1: तपाईंको आफ्नै डिजिटल साथ।

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

0: श्रोताहरूको रोजाई
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी

जीवनमा जति नै कठिन परिस्थिति आए पनि हिम्मत नहार्नुहोस्। आजको सानो प्रयासले नै भोलिको ठूलो सफलता जन्माउँछ। आफूलाई विश्वास गर्नुहोस्, सकारात्मक सोच्नुहोस् र अगाडि बढिरहनुहोस्।

0: हरेक बिहान एउटा नयाँ अवसर लिएर आउँछ। बितेको कुरामा पछुताउनु होइन, आउने दिनलाई सुन्दर बनाउने प्रयास गर्नुहोस्। मुस्कुराउनुहोस्, मेहनत गर्नुहोस् र आफ्नो सपनालाई कहिल्यै नछोड्नुहोस्।
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, A Real Sound of Life।

0: तपाईँ अरू भन्दा फरक हुनुहुन्छ। तपाईँमा आफ्नै क्षमता छ, अरूसँग तुलना गरेर होइन, हिजोको आफू भन्दा आज अझ राम्रो बन्ने प्रयास गर्नुहोस्। विश्वास, धैर्य र मेहनतले असम्भवलाई पनि सम्भव बनाउन सक्छ।
1: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

0: श्रोताहरूको रोजाइ
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

0: जीवनमा जति नै कठिन परिस्थिति आए पनि हिम्मत नहार्नुहोस्। आजको सानो प्रयासले नै भोलिको ठूलो सफलता जन्माउँछ। आफूलाई विश्वास गर्नुहोस्, सकारात्मक सोच्नुहोस् र अगाडि बढिरहनुहोस्।
1: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

0: हरेक बिहान एउटा नयाँ अवसर लिएर आउँछ। बितेको कुरामा पछुताउनु होइन, आउने दिनलाई सुन्दर बनाउने प्रयास गर्नुहोस्। मुस्कुराउनुहोस्, मेहनत गर्नुहोस् र आफ्नो सपनालाई कहिल्यै नछोड्नुहोस्।
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, A Real Sound of Life।

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

0: तपाई अरूभन्दा फरक हुनुहुन्छ। तपाईमा आफ्नै क्षमता छ, अरूसँग तुलना गरेर होइन, हिजोको आफूभन्दा आज अझ राम्रो बन्ने प्रयास गर्नुहोस्। विश्वास, धैर्य र मेहनतले असम्भवलाई पनि सम्भव बनाउन सक्छ।
1: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

0: हरेक बिहान एउटा नयाँ अवसर लिएर आउँछ। बितेको कुरामा पछुताउनु होइन, आउने दिनलाई सुन्दर बनाउने प्रयास गर्नुहोस्। मुस्कुराउनुहोस्, मेहनत गर्नुहोस् र आफ्नो सपनालाई कहिल्यै नछोड्नुहोस्।
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, A Real Sound of Life।

0: जीवनमा जति नै कठिन परिस्थिति आए पनि हिम्मत नहार्नुहोस्। आजको सानो प्रयासले नै भोलिको ठुलो सफलता जन्माउँछ। आफूलाई विश्वास गर्नुहोस्, सकारात्मक सोच्नुहोस् र अगाडि बढिरहनुहोस्।
1: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

0: जीवनमा जति नै कठिन परिस्थिति आए पनि हिम्मत नहार्नुहोस्। आजको सानो प्रयासले नै भोलिको ठुलो सफलता जन्माउँछ। आफूलाई विश्वास गर्नुहोस्, सकारात्मक सोच्नुहोस् र अगाडि बढिरहनुहोस्।
1: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

0: हरेक बिहान एउटा नयाँ अवसर लिएर आउँछ। बितेको कुरामा पछुताउनु होइन, आउने दिनलाई सुन्दर बनाउने प्रयास गर्नुहोस्। मुस्कुराउनुहोस्, मेहनत गर्नुहोस् र आफ्नो सपनालाई कहिल्यै नछोड्नुहोस्।
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, A Real Sound of Life।

0: हेर न, मेरो त दिन दशा बिग्रेर बर्बाद नै भयो। जे गर्दा पनि भाग्यले साथी दिँदैन।
1: हो र, बरु एकपटक हाम्रो ज्योतिष गुरु मेघनाथ प्रेग्मीज्यूलाई भेट्ने कि। उहाँले राम्रो किसिमबाट ग्रह दशा अध्ययन तथा अनुसन्धान गरी देश तथा विदेशमा रहने भक्तहरूलाई सजिलो र सरल वैदिक उपाय बताउँदै तथा गरिदिँदै आउनु भएको छ नि।
2: ज्योतिष गुरु मेघनाथ रेग्मी,
3: भाग्य कुण्डली, ज्योतिष सेवा केन्द्र, गोङ्गबु, गढस्थान जाने बाटो।
2: सम्पर्क नम्बर 98512-14462, 98512-14462।
4: मैले त भेटेरै लाभ उठाएँ, हजुरलाई पनि भेटेरै लाभ उठाउने सल्लाह दिन्छु।
5: संगीत मनोरञ्जन र नयाँ अनुभूतिका साथ
6: दुनिया भरिका श्रोताहरूको रोजाई
5: अब हरेक समय हरेक ठाउँमा
6: तपाईँको आफ्नै डिजिटल साथी।

0: तपाईँ अरूभन्दा फरक हुनुहुन्छ। तपाईँमा आफ्नै क्षमता छ, अरूसँग तुलना गरेर होइन, हिजोको आफूभन्दा आज अझ राम्रो बन्ने प्रयास गर्नुहोस्। विश्वास, धैर्य र मेहनतले असम्भवलाई पनि सम्भव बनाउन सक्छ।
1: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

0: श्रोताहरूको रोजाइ
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

0: हेर न, मेरो त दिन दशा बिग्रेर बर्बाद नै भयो। जे गर्दा पनि भाग्यले साथी दिँदैन।
1: हो र, बरु एकपटक हाम्रो ज्योतिष गुरु मेघनाथ रेग्मीज्यूलाई भेट्ने कि। उहाँले राम्रो किसिमबाट ग्रह दशा अध्ययन तथा अनुसन्धान गरी देश तथा विदेशमा रहने भक्तहरूलाई सजिलो र सरल वैदिक उपाय बताउँदै तथा गरिदिँदै आउनु भएको छ नि।
2: ज्योतिष गुरु मेघनाथ रेग्मी,
3: भाग्य कुण्डली, ज्योतिष सेवा केन्द्र, गोङ्गबु, कर्णस्थान जाने बाटो।
2: सम्पर्क नम्बर 9512144062, 9512144062।
4: मैले त भेटेरै लाभ उठाएँ, हजुरलाई पनि भेटेरै लाभ उठाउने सल्लाह दिन्छु।

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

0: हेर न, मेरो त दिन दशा बिग्रेर बर्बाद नै भयो। जे गर्दा पनि भाग्यले साथी दिँदैन।
1: हो र, बरु एक पटक हाम्रो ज्योतिष गुरु मेघनाथ रेग्मीज्यूलाई भेट्ने कि। उहाँले राम्रो किसिमबाट ग्रह दशा अध्ययन तथा अनुसन्धान गरी देश तथा विदेशमा रहने भक्तहरूलाई सजिलो र सरल वैदिक उपाय बताउँदै तथा गरिदिँदै आउनु भएको छ नि।
2: ज्योतिष गुरु मेघनाथ रेग्मी,
3: भाग्य कुण्डली, ज्योतिष सेवा केन्द्र, गोङ्गबु, कर्णस्थान जाने बाटो।
2: सम्पर्क नम्बर 98512-14462, 98512-14462।
4: मैले त भेटेरै लाभ उठाएँ, हजुरलाई पनि भेटेरै लाभ उठाउने सल्लाह दिन्छु।
5: जीवनमा जति नै कठिन परिस्थिति आए पनि हिम्मत नहार्नुहोस्। आजको सानो प्रयासले नै भोलिको ठुलो सफलता जन्माउँछ। आफूलाई विश्वास गर्नुहोस्, सकारात्मक सोच्नुहोस् र अगाडि बढिरहनुहोस्।
6: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

0: हेर न, मेरो त दिन दशा बिग्रेर बर्बाद नै भयो। जे गर्दा पनि भाग्यले साथी दिँदैन।
1: हो र, बरु एकपटक हाम्रो ज्योतिष गुरु मेघनाथ रेग्मीज्यूलाई भेट्ने कि। उहाँले राम्रो किसिमबाट ग्रह दशा अध्ययन तथा अनुसन्धान गरी देश तथा विदेशमा रहने भक्तहरूलाई सजिलो र सरल वैदिक उपाय बताउँदै तथा गरिदिँदै आउनु भएको छ नि।
2: ज्योतिष गुरु मेघनाथ रेग्मी,
3: भाग्य कुण्डली, ज्योतिष सेवा केन्द्र, गोङ्गबु गढस्थान जाने बाटो।
2: सम्पर्क नम्बर 9852144062, 9852144062।
1: मैले त भेटेरै लाभ उठाएँ, हजुरलाई पनि भेटेरै लाभ उठाउने सल्लाह दिन्छु।

0: हेर न, मेरो त दिन दशा बिग्रेर बर्बाद नै भयो। जे गर्दा पनि भाग्यले साथी दिँदैन।
1: हो र, बरु एकपटक हाम्रो ज्योतिष गुरु मेघनाथ प्रेग्मीज्यूलाई भेट्ने कि। उहाँले राम्रो किसिमबाट ग्रह दशा अध्ययन तथा अनुसन्धान गरी देश तथा विदेशमा रहने भक्तहरूलाई सजिलो र सरल वैदिक उपाय बताउँदै तथा गरिदिँदै आउनु भएको छ नि।
2: ज्योतिष गुरु मेघनाथ रेग्मी,
3: भाग्य कुण्डली, ज्योतिष सेवा केन्द्र, गोङ्गबु, कर्णस्थान जाने बाटो।
2: सम्पर्क नम्बर 98512-14462, 98512-14462।
1: मैले त भेटेरै लाभ उठाएँ, हजुरलाई पनि भेटेरै लाभ उठाउने सल्लाह दिन्छु।
4: जीवनमा जति नै कठिन परिस्थिति आए पनि हिम्मत नहार्नुहोस्। आजको सानो प्रयासले नै भोलिको ठुलो सफलता जन्माउँछ। आफूलाई विश्वास गर्नुहोस्, सकारात्मक सोच्नुहोस् र अगाडि बढिरहनुहोस्।
5: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

0: हेर न, मेरो त दिन दशा बिग्रेर बर्बाद नै भयो। जे गर्दा पनि भाग्यले साथी दिँदैन।
1: हो र, बरु एकपटक हाम्रो ज्योतिष गुरु मेघनाथ प्रेग्मीज्यूलाई भेट्ने कि। उहाँले राम्रो किसिमबाट ग्रह दशा अध्ययन तथा अनुसन्धान गरी देश तथा विदेशमा रहने भक्तहरूलाई सजिलो र सरल वैदिक उपाय बताउँदै तथा गरिदिँदै आउनु भएको छ नि।
2: ज्योतिष गुरु मेघनाथ रेग्मी,
3: भाग्य कुण्डली, ज्योतिष सेवा केन्द्र, गोङ्गबु, कर्णस्थान जाने बाटो।
2: सम्पर्क नम्बर 98512-14462, 98512-14462।
4: मैले त भेटेरै लाभ उठाएँ, हजुरलाई पनि भेटेरै लाभ उठाउने सल्लाह दिन्छु।
5: अहिले सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, अ रियल साउन्ड अफ लाइफ।

0: हेर न, मेरो त दिन दशा बिग्रेर बर्बाद नै भयो। जे गर्दा पनि भाग्यले साथी दिँदैन।
1: हो र, बरु एकपटक हाम्रो ज्योतिष गुरु मेघनाथ प्रेग्मीज्यूलाई भेट्ने कि। उहाँले राम्रो किसिमबाट ग्रह दशा अध्ययन तथा अनुसन्धान गरी देश तथा विदेशमा रहने भक्तहरूलाई सजिलो र सरल वैदिक उपाय बताउँदै तथा गरिदिँदै आउनु भएको छ नि।
2: ज्योतिष गुरु मेघनाथ रेग्मी,
3: भाग्य कुण्डली, ज्योतिष सेवा केन्द्र, गोङ्गबु, गढस्थान जाने बाटो।
2: सम्पर्क नम्बर 98512-14462, 98512-14462।
4: मैले त भेटेरै लाभ उठाएँ, हजुरलाई पनि भेटेरै लाभ उठाउने सल्लाह दिन्छु।

0: यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।
1: Banjo!

0: हेर न, मेरो त दिन दशा बिग्रेर बर्बाद नै भयो। जे गर्दा पनि भाग्यले साथी दिँदैन।
1: हो र, बरु एकपटक हाम्रो ज्योतिष गुरु मेघनाथ प्रेग्मीज्यूलाई भेट्ने कि। उहाँले राम्रो किसिमबाट ग्रह दशा अध्ययन तथा अनुसन्धान गरी देश तथा विदेशमा रहने भक्तहरूलाई सजिलो र सरल वैदिक उपाय बताउँदै तथा गरिदिँदै आउनु भएको छ नि।
2: ज्योतिष गुरु मेघनाथ रेग्मी,
3: भाग्य कुण्डली, ज्योतिष सेवा केन्द्र, गोङ्गबु कर्णस्थान जाने बाटो।
2: सम्पर्क नम्बर 98512-14462, 98512-14462।
4: मैले त भेटेरै लाभ उठाए, हजुरलाई पनि भेटेरै लाभ उठाउने सल्लाह दिन्छु।
5: संगीत मनोरञ्जन र नयाँ अनुभूतिका साथ
6: दुनिया भरिका श्रोताहरूको रोजाई
5: अब हरेक समय हरेक ठाउँमा
6: तपाईँको आफ्नै डिजिटल साथी।

0: अहिले सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, अ रियल साउन्ड अफ लाइफ।
1: तपाईँ अरू भन्दा फरक हुनुहुन्छ, तपाईँमा आफ्नै क्षमता छ, अरूसँग तुलना गरेर होइन हिजोको आफू भन्दा आज अझ राम्रो बन्ने प्रयास गर्नुहोस्। विश्वास, धैर्य र मेहनतले असम्भवलाई पनि सम्भव बनाउन सक्छ।
2: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

0: हेर न, मेरो त दिन दशा बिग्रेर बर्बाद नै भयो। जे गर्दा पनि भाग्यले साथी दिँदैन।
1: हो र, बरु एकपटक हाम्रो ज्योतिष गुरु मेघनाथ प्रेग्मीज्यूलाई भेट्ने कि। उहाँले राम्रो किसिमबाट ग्रह दशा अध्ययन तथा अनुसन्धान गरी देश तथा विदेशमा रहने भक्तहरूलाई सजिलो र सरल वैदिक उपाय बताउँदै तथा गरिदिँदै आउनु भएको छ नि।
2: ज्योतिष गुरु मेघनाथ रेग्मी,
3: भाग्य कुण्डली, ज्योतिष सेवा केन्द्र, गोङ्गबु, कर्णस्थान जाने बाटो।
2: सम्पर्क नम्बर 98512-14462, 98512-14462।
4: मैले त भेटेरै लाभ उठाएँ, हजुरलाई पनि भेटेरै लाभ उठाउने सल्लाह दिन्छु।

जीवनमा जति नै कठिन परिस्थिति आए पनि हिम्मत नहार्नुहोस्। आजको सानो प्रयासले नै भोलिको ठूलो सफलता जन्माउँछ। आफूलाई विश्वास गर्नुहोस्, सकारात्मक सोच्नुहोस् र अगाडि बढिरहनुहोस्।

0: भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज
1: You are listening Global Online Radio, a real sound of life.

0: हरेक बिहान एउटा नयाँ अवसर लिएर आउँछ। बितेको कुरामा पछुताउनु होइन, आउने दिनलाई सुन्दर बनाउने प्रयास गर्नुहोस्। मुस्कुराउनुहोस्, मेहनत गर्नुहोस् र आफ्नो सपनालाई कहिल्यै नछोड्नुहोस्।
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, A Real Sound of Life।

are listening. Global Online Radio. A real sound of life.

अहिले सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, अ रियल साउन्ड अफ लाइफ।

0: हेर न, मेरो त दिन दशा बिग्रेर बर्बाद नै भयो। जे गर्दा पनि भाग्यले साथी दिँदैन।
1: हो र, बरु एकपटक हाम्रो ज्योतिष गुरु मेघनाथ प्रेग्मीज्यूलाई भेट्ने कि। उहाँले राम्रो किसिमबाट ग्रह दशा अध्ययन तथा अनुसन्धान गरी देश तथा विदेशमा रहने भक्तहरूलाई सजिलो र सरल वैदिक उपाय बताउँदै तथा गरिदिँदै आउनु भएको छ नि।
2: ज्योतिष गुरु मेघनाथ रेग्मी,
3: भाग्य कुण्डली, ज्योतिष सेवा केन्द्र, गोङ्गबु, कर्णस्थान जाने बाटो।
2: सम्पर्क नम्बर 98512-14462, 98512-14462।
4: मैले त भेटेरै लाभ उठाएँ, हजुरलाई पनि भेटेरै लाभ उठाउने सल्लाह दिन्छु।

0: हेर न, मेरो त दिन दशा बिग्रेर बर्बाद नै भयो। जे गर्दा पनि भाग्यले साथी दिँदैन।
1: हो र, बरु एकपटक हाम्रो ज्योतिष गुरु मेघनाथ रेग्मीज्यूलाई भेट्ने कि। उहाँले राम्रो किसिमबाट ग्रह दशा अध्ययन तथा अनुसन्धान गरी देश तथा विदेशमा रहने भक्तहरूलाई सजिलो र सरल वैदिक उपाय बताउँदै तथा गरिदिँदै आउनु भएको छ नि।
2: ज्योतिष गुरु मेघनाथ रेग्मी,
3: भाग्य कुण्डली, ज्योतिष सेवा केन्द्र, गोङ्गबु गढस्थान जाने बाटो।
2: सम्पर्क नम्बर 9851424 9851424।
4: मैले त भेटेरै लाभ उठाए, हजुरलाई पनि भेटेरै लाभ उठाउने सल्लाह दिन्छु।
3: तपाईँ अरू भन्दा फरक हुनुहुन्छ। तपाईँमा आफ्नै क्षमता छ, अरूसँग तुलना गरेर होइन, हिजोको आफू भन्दा आज अझ राम्रो बन्ने प्रयास गर्नुहोस्। विश्वास, धैर्य र मेहनतले असम्भवलाई पनि सम्भव बनाउन सक्छ।
5: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

0: हेर न, मेरो त दिन दशा बिग्रेर बर्बाद नै भयो। जे गर्दा पनि भाग्यले साथी दिँदैन।
1: हो र, बरु एकपटक हाम्रो ज्योतिष गुरु मेघनाथ प्रेग्मीज्यूलाई भेट्ने कि। उहाँले राम्रो किसिमबाट ग्रह दशा अध्ययन तथा अनुसन्धान गरी देश तथा विदेशमा रहने भक्तहरूलाई सजिलो र सरल वैदिक उपाय बताउँदै तथा गरिदिँदै आउनु भएको छ नि।
2: ज्योतिष गुरु मेघनाथ रेग्मी,
3: भाग्य कुण्डली, ज्योतिष सेवा केन्द्र, गोङ्गबु गढस्थान जाने बाटो।
2: सम्पर्क नम्बर 98512-14462, 98512-14462।
1: मैले त भेटेरै लाभ उठाएँ, हजुरलाई पनि भेटेरै लाभ उठाउने सल्लाह दिन्छु।
4: अहिले सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, अ रियल साउन्ड अफ लाइफ।